0: यहाँ हाम्रो कार्यक्रमलाई चाहिँ जाँदै हुनुहुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्नो डाटा सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षाकर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ कल गर्ने? नेपाल प्रहरी 100 वा 11-13 मानव बेचबिखन युद्धको टुलो 11-77 तथा बाल हेल्पलाइन 10-9-8 कल गर्नुहोस्। हामी मिलेर मात्र गर्दछौ मानव बेचबिखनको युनेस्को इन्टरनेसनल नेपालको साझेदारीमा जिल्ला प्रशासन कार्यालय पत्रद्वारा जनहितमा जाने सन्देश।
1: जसरी मासुको लागि

¿Qué trata? Y digamos,

0: de l'individu qui se met pas de la transcription.
1: Thank you.

Grazie a tutti.

पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाडौँ स्टुडियोबाट जोड्दैछौ। काठमाडौँमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ। प्रभावित नागरिकको पुनस्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री भवेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज र उद्धार सँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्ने बारेमा सफल अगाडि बढाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण सङ्कलन शुरू भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको सख्त कानून बनाउँछन् वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायदेजमा गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, पीड़ा सरकारले बुझेको छ। उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनस्थापना मात्र सामान्य जनजीवनमा लगाउने बाटोमा सरकार राखेको छ। रसुवाको भटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढतापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा कठिन हुने सुरक्षाकर्मी राष्ट्र सेवा कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भुटीको सीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको स्थिति बढ्दै गएकाले सजगता अपनाउनु पर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खा पत्र दैनिकमा सूर्य प्रसाद पाण्डे लेख्नुहुन्छ, भुटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुनर्निर्माणका कार्यहरूमा प्राथमिकता दिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिएको हो। कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्साले रसुवाको भुटेकोशीमा आएको बाढ़ी पहिलो पछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय भारतका निकायहरूलाई निर्देशन दिनु भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यसको निर्देशन दिनु भएको हो। अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय जनआयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छोरोल्पा हिमतालको खतरा कायम नै रहेको विज्ञहरूले बताएका छन्। गोर्खाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरी शङ्कर गाउँपालिका रोगमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायम नै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन चढान गरिएका साइरन प्रणाली भने उपयोगविहीन भनेका छन्। साइरन चढान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन चढान गरिएको थियो। अहिले ती साइरनहरू मध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 का वडा अध्यक्ष मिङ्गा डेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भुटेको छ हिमबाढी प्रभावित क्षेत्रका 5,000 भन्दा बढी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रस अनुसार त्रिपाल 2,000 थान, कमल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मध्यती स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सड़क व्यवस्थापन कार्य 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ।
भौतिक श्रृंखलामा भगवान जसको विशाल धार्मिकका कारण बाह्रजना स्वास्थ्यकर्मी सम्पर्क विहीन भएका छन् र सम्पर्क विहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौडाले जनाएको छ।

अलिअलि दलीय परामर्श थाल्नु भएको छ। प्रमुख नेपाली कांग्रेस समितिको झगडा कसरपछि सभामुख परियाले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। खासमा पार्टीका तीन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाबपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विगतका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको हुँदै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता विष्णुराज अन्तमेले सभामुख अर्यालाई भेटेर बैठक बोलाउन माग गर्नु भएको छ। यस क्रममा सभामुख अर्याले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्याले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न गरिएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। प्रमुख बसमा प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि फगुन 9 गते बसेको देखि नै बसेको छैन। माडी पहिलो लगायतका सर्वसामयिक विषयलाई विषयको समिति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग राज्यसभा सभापति रानी छानेको भए। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रानी छानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरे र उहाँको भौतिक सिंहदरबारमा आएको बारीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनर्स्थापनाका प्रयास बारेमा सम्पर्क गर्नुभएको छ। सभापति रानी छानेले राष्ट्रपति पौडेलसँग भेटमा भुटेको सिंहले त्रिशुली नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिका प्रवक्ता जगदीश थोरैले जानकारी दिनुभएको छ। प्रवक्ता हरेनका अनुसार भेटका क्रममा सभापति रानी छानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसरी भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीडामा सबैभन्दा बढी दुःखी भारत हुने गरेको जनाउँदै अहिलेको विगतमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सिमानाको रूपैया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्रड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नगरी भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले पार्टीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द्र साक्यसँग हामीले कुराकानी गरेका छौं।

Yeah.

Thank you.

0: ऐसी रेडियो पुरस्कार आवाज जो रेडियो पुरस्कार
1: मानव बीज विधान युद्ध को अभियान रोकथाम में समाधान रोजगारी पढ़ाई और कमाई को लोक दिखाई मानसलाई बीज विधान और प्रसार प्रसार करने घटनाहरू बिग्रिने प्रदर्शन सरकार यात्रा भाड़ा कामको लागि कतै जाँदै हुनुहुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस् आफ्ना कार्य सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षा कर्मीलाई जानकारी दिनुहोस्।

0: कृष्णले ताको साथ छैन जुन प्रशासन कार्यालय पत्रद्वारा जनहितमा जाने सन्देश
1: सुरक्षालाई छ महिनाबाट अनिवार्य सुरु गरी अन्न एनर्जी साग सब्जी

0: Zaki Santis.
1: खाना खाउँ अनि बारी सुरु गरौँ अन्न केराटुरी साग सब्जी खानाले त्वचालाई तन्दुरुस्त बनाउँछ र खाना सँगसँगै दुई वर्षसम्म स्तनपान जारी राखौँ।

Thank you.

0: हेर्न सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तलाकले खुल्ला कुरा गरौं। समाधान लागू कुरा छ होइन लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य
1: रेडियो जनसिद्धि।

बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर रेडियो हातेमालो जागृति गाउँपालिका भारतीबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य शीर्षकबाट। रसुवामा बेपत्ता नगरवासीको खोजीमा बाँसकडी नगर प्रमुख सक्रिय। रसुवाका बाढी पीड़ितलाई ज्ञान ज्योति विद्यासदन बाँसकडीद्वारा 40,100 र गौरी शंकर माविबाट 27,225 रुपियाँ सहयोग। बाँसकडी नगर अस्पतालमा आज मुख तथा दाँत सम्बन्धी शिविर र भोटेकोशी बारीमा भएकाहरूको सब पहिचानका लागि डिएनए परीक्षण शुरू। भोटेकोशीमा आएको विनाशकारी बालीका कारण रसुवामा बेपत्ता भएका बाँसकडी नगरपालिकाका नगरवासीहरूको खोजीमा बाँसकडी नगरपालिकाका प्रमुख बहादुर खड्का स्वयं कर्मलाई तथा विभिन्न अस्पतालमा पुग्नु भएको छ। बाढीका कारण आफ्ना नगरवासी बेपत्ता भएपछि प्रमुख खड्का घटनास्थलमा पुगेर खोजी कार्यको अवस्थाबारे जानकारी लिनुका साथै विभिन्न अस्पतालमा पुगेर बेपत्ता नगरवासीहरूको खोजी तथा पहिचानको प्रयासलाई अगाडि बढाइरहेको बताउनुभयो। विपदका बेला नगरवासीहरूको अभिभावकको रूपमा प्रत्यक्ष रूपमा घटनास्थलमा पुगेर खोजी कार्यमा सक्रिय रहनुभएका खड्काले सम्बन्धित निकाय तथा अस्पतालसँग समन्वय र बेपत्ता नागरिकहरूको अवस्था पत्ता लगाउने प्रयास गरिरहनु भएको नगर प्रमुख सचिवालयले जनाएको छ। बाढीका कारण परिवारजनमा चिन्ता रहेका बेला मेयर खड्का स्वयं खोजी कार्यमा सक्रिय हुनुभएको छ। बाढीका कारण बाँसकडीका बाइसजना बेपत्ता भएकोमा 14 जना सम्पर्कमा आएको र अझै 8 जना बेपत्ता रहेको बाँसकडी नगरपालिकाका प्रशासकीय अधिकृत तथा विपद प्रकोप प्रशासन सुशील कुमार थापाले जानकारी दिनुभएको छ। बाँसकडीको वडा नम्बर 5 स्थित ज्ञान ज्योति विद्या सदनले विपद प्रभावित तथा बाढी पीड़ित परिवारको लागि 40,100 रुपियाँ राहत सहयोग गरेको छ। संस्थाका विद्यालय परिवारले उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जमा गरेको हो। विपदको कठिन समयमा पीड़ित प्रति ऐक्यबद्धता मानवता र सामाजिक जिम्मेवारी प्रस्तुत गर्दै सहयोग गरिएको ज्ञान ज्योति विद्या सदनका संस्थापक एवं संचालक केशव पौडेलले जानकारी दिनुभयो। विद्यालयले विपदमा ज्यान गुमाएकाहरू प्रति हार्दिक श्रद्धाञ्जलि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा बेपत्ताको खोजी र सकुशल उद्धारका लागि सरकारसँग अनुरोध पनि गरेको छ। बाँसकडी नगर अस्पतालमा आज भदौ 16 गते मुख तथा दाँत सम्बन्धी विशेष स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ। बाँसकडी नगर अस्पतालको आयोजना बाँसकडी नगर पालिकाको समन्वय तथा कुम्भेरी डेन्टल बाँसकडी बर्दियाको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो। शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट मुख तथा दाँत सम्बन्धी समस्या प्रत्यक्ष जाँच परामर्श तथा उपचार सेवा प्रदान गरिने नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक बलबहादुर चौधरीले जानकारी दिनुभएको छ। बाँसकडी नगर अस्पतालले प्रत्येक हप्ता मंगलबार र बिहिबार फरक फरक रोगका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। अस्पतालले मुख तथा दाँत सम्बन्धी समस्या भएका नगरवासीलाई समयमै अस्पतालमा परीक्षण गराउन शिविरमा सहभागी हुन आग्रह गरेको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ठाकुरबाबा नगरपालिकाका कर्मचारी शिक्षक तथा जनप्रतिनिधिले आफ्नो तलब तथा सुविधाबाट रकम प्रदान गर्ने भएका छन्। बाँसकडी नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको 2083/11 गते बसेको बैठकले 6 बुधे निर्णय गर्दै कर्मचारी तथा शिक्षकहरूको तलब भत्ता सबैले सरकारको निर्णय बमोजिम रकम नगर
कार्यपालिकाको सदस्यको दस दिन बराबरको सुविधा र अन्य जनप्रतिनिधिको पाँच दिन बराबरको सुविधा प्रधानमन्त्री देवी प्रभु मुद्दा कोषमा जम्मा गर्ने निर्णय गरेको हो। नगरपालिकाले जारी गरेको विज्ञप्तिमा पानी प्रभावित क्षेत्रमा रोजगारी तथा अन्य प्रयोजनका लागि रहेका ठाकुर बाबा नगरपालिकाका सम्पर्कविहीन नागरिकहरूको खोजी उद्धार तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको जनाएको छ। नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमण 26 जिल्लाका 62 नगरपालिका तथा स्थानीय तहमा फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सन्देशमा 26 अगस्तको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार देशभरमा जापानिज इन्सेफ्लाइटिसबाट 85 संक्रमित भएका छन् भने संक्रमणका कारण हालसम्म 21 जनाको ज्यान गइसकेको छ। जापानिज इन्सेफ्लाइटिस रोग कस्तो हो, यसका लक्षण के हुन् र यसबाट कसरी बच्न सकिन्छ भनेर बाँसकरी नगरपालिका

Gracias.

Thank you.

रसुवाको बाढी पीड़ितको दुःख माग्यो। बद्धता जनाउँदै सहयोग गरिएका विद्यालय प्रधान अध्यापक चौधरीले जानकारी दिनुभयो। विद्यालयले बाढीमा ज्यान गुमाएकाहरूप्रति पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उद्धार तथा बाँकी व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारसँग आग्रह समेत गरेको छ। भोटे कृषि बाढीमा परिरहेका नेपाली तथा विदेशी नागरिकहरूको आफन्तजनले डीएनए परीक्षण पश्चात फेला परेका शव तथा शारीरिक अङ्गहरू गर्न सकिने प्रक्रिया दोहोऱ्याएको छ। नेपाल प्रहरीले बाढी पछि फेला पारेका शव तथा शरीरका अङ्गको डीएनए परीक्षण मार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ। पहिचान हुन नसकेका व्यक्तिका आफन्तहरूलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। नेपालमा रहेका सम्पर्कविहीन व्यक्तिका आमा बुवा छोरा वा छोरी मध्ये कुनै एकजना पहिलो तहको नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनु पर्नेछ। त्यसका लागि महाराजगंज स्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीलाई अनुरोध गरेको छ। विदेशमा रहेका पहिलो तहको नातेदारले आफ्नो बसोबास गरेको मुलुकको आधिकारिक प्रयोगशालामा डीएनए प्रोफाइल प्रोफाइलिङ गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन्। प्रहरीका अनुसार डीएनए प्रोफाइलको तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पुरा नाम पहिचान सम्बन्धी विवरण सम्भव भएसम्म सम्पर्क पेपरको मिति र स्थान आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट प्राप्त डीएनए परीक्षण प्रतिवेदन तथा डीएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्ति बीचको नाताको

सब विचार का लागी डीएनए परीक्षण प्रक्रिया शुरू। अहिले बिहान 7 बजेको नेपाली भाषाको हाम्रा सन्देश यति नै, बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी गौरी शङ्करलाई धन्यवाद दिँदै म पुष्पा बिदा हुन्छु। नमस्कार।

सहयोगमा रेडियो जनताबाट

एक पटक सेवा करते हैं, बहुत अवश्य दिव्य धन्यवाद।

trobada i fem volada. Serveix empresari i sentís.

0: ଦୟାକରି ଆଜ ତିନିଟାରେ ଗୀତ ବାଜିବା ନିଶାମାନଙ୍କ ସେବା ଆଜି ସ୍ୱସ୍ଥ ଜୀବନ ପାଇଁ
1: ରେଡିଓ
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ।

0: योग्य व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्न उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिटुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: साथीहरू जिस्काउनु
3: भएछ।
4: माया, मित्रता, शरीर सम्बन्ध, सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौँ, सुनौ अनि खुलेर कुरा गरौँ। खुलेर सुनौ, खुलेर सुनाऊ।
5: बीबीसी मिडिया एक्सनको सहयोगमा रेडियो जुम्पा र रेडियो पूर्वाको प्रस्तुति।

0: deveria custar de abate. Eu deveria custar de abate, mas não teria as coisas para pegar lá.
1: विश्वस्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्वस्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
3: रेडियो
4: Thank you.

ପାଣିପାଗ ସମୟ ହଉ ଧାନ ସେ ପାଣି ହେଲେ ତ ଧାନ ଧାନ ସେ ଏକଦମ ମଜା ହେଇଗଲା।

Thank you.

Thank you.

0: Paris Sundays.
1: लागू पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
2: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ
1: तर भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
2: लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य बजाउँ।
0: रेडियो
1: गीत गाया लाग्नु सक्नुहोस्।

Fue la gran, pero de esa manera,

அம்மா சரியாக குற்றம்

0: मतदाता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल पासगढ़ीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा जनताको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपेसर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5 बजी 5 बजी
0: सम्पर्क नम्बर 0484-0012 04-0012 कौशल्य अस्पताल 5 बजी खुला

Thank you.

0: चाहिँ पहिलो पहिला छैन
1: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्थिति लिइरहेको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ अरे
0: हो नि पहिलो चाहिँ पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भनेर थाहा हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका संस्थामा निकाल्नु पर्यो व्यक्तिले हेरिहाल्नु मिलेन
0: यस्तो गल्तीलाई झुक्केर पनि गर्नु हुँदैन घरका संस्थामा निकाले तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामाको रोग गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो मैले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन

0: होस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको स्वच्छकर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ कल गर्ने? नेपाल प्रहरी 1000 मानव बेचबिखन युद्धको ब्युरो 1177 तथा बाल हेल्पलाइन 10988 कल गर्नुहोस्।
1: सजग नागरिक सुरक्षित समाज मानव बेचबिखन विरुद्ध सबैको साथ
0: हामी मिलेर मात्र रोक्न सक्छौ मानव बेचबिखनको जान। आफै युनेस्को प्रवक्ता इन्टरनेसनल नेपालको साझेदारीमा जिल्ला प्रशासन कार्यालय

0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: बिरालो सुक्खा जमिनमा पानी नसाउने जमिन रुखको फुलले राँगा फाट्ने वा पहिले फाटेको छ भने राँगा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीला बुझाउँछौ त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्यान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: होइन त यो संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिँदैन।
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अल्लो घरमा थाल्नु भयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन के
2: हुँदैन।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौ, सुखमय जीवन
2: धारण।
3: मित्रता, शरीर, सम्बन्ध

0: Jazz Club Sabotage from our Sunday's of the House Dragon Path, Sunday afternoon to Sunday afternoon tonight.
1: जिल्लामा रहेका बालबालिका महिला सशक्तिकरण जीविकोपार्जन एक
0: सन्दर्भ निर्वाचित सामाजिक क्षेत्रमा काम गर्दै रहेका कार्यक्रम सभासद चौधरी जानकारीबाट बाटोमा यी वर्ष 8,500 घर परिवार करिब 35,000 जनसंख्या पैसा तथा दोकानका जोखिममा अलग पूर्वानुमान चाहिएका जिल्ला विपद व्यवस्थापन समिति पार्टी तयार प्रडक्ट मौसम पूर्व तयारी कार्ययोजना अनुसार जिल्लामा पैसा वा दोकानका सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी गरिएका समितिका सूचना व्यवस्थापन अधिकृत उत्तम किर्माली पैसा पहाड़ी जिल्लामा वितरणक वर्षाका कारण बाँकेका जोखिमयुक्त क्षेत्रमा समेत पैसा हो टुपानको सम्भावनालाई कोसे सर्वजहन तयारी अवस्थामा रहेकी गलत बताइएबाट बाँकेका प्रमुख जिल्लाधिकारी तिल कुमार प्रमाणका अनुसार सम्भावित क्षति न्यूनीकरणका लागि जिल्ला विपद व्यवस्थापन समिति हो जिल्लाको अध्यक्ष स्थानीय तह मनसुन पूर्व तयारी तथा प्रति कार्ययोजना अनुसार काम गर्ने गलत समयबाट पैसा तथा टुपानका ख्याल जोखिममा रहला प्राप्ति सुनाई परिणाम टुलो टुलुवा गाउँपालिकामा विशेष तयारी गरिकन चलाएका राप्ती र त्यागका पैसा हो टुपानमा से बजाए मेरो ठाउँमा तटबन्ध निर्माण गरेको छ पहिलो तुलनामा जोखिम प्लस काम भइसके सम्भावित पौरा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउँदै जिल्ला विपद व्यवस्थापन समिति सड्डाको आइसी कामका धन्दामा केरलको सीमित रहना महिला प्रशिक्षणमूलक पेसामा आकर्षित मितिबाट राधाकृष्ण थारू जनसेवा केन्द्र सहयोगमा सिकाई तालिम भएपछि अब महिलाहरू आफ्ना पदम अनुसारका हस्तकलाको सामग्री परिधानमा पेस्टबाट सुनिल सन्दै रमेश चौधरी एक रिपोर्ट
1: पहिला आज दिन संस्थामा तालिम लिएँ आकाश भएर बैशाखमा नै कि आफू अलग छ अरे बैशाखमा तालिम लिएँ तालिम लिएका जसो तालिम गर्ने दुई डाक्टर घर भएपछि घुम्ने पोसल बैशाख अस्ता तब बैशाखमा मिटिङ गरेर मिटिङ गरेर त्यो मिटिङमा गिरी तपाईँ काठमाडौँ जिल्लादेखि यो ठाउँ गरेको छ हामी बेलुका सिक पर्यन्त हाम्रो कुमारीमा अब गिरी हाम्रो बिना तल
2: Gracias.

0: क्षमा निर्णय गरौं तर आफूले कुरा कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो गुरुबाबा एफएमद्वारा सबै प्रजाले सन्देश

0: अस्पताल प्रदान करने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा नोटो चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा नुखा दिउँ सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने अथवा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाइकोपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली साकाडी
1: सम्पर्क नम्बर 0 84 00 100 100 300 कौशल्या

Thank you.

कृषि शाखा को आर्थिक वर्ष 2083 84 को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र गहुँको उन्नत बीउको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन

नगरपालिका नगर कार्यपालिकाको कार्यालय पास गरी बन्द दिया।

Saturday night, to the Sasan Kalyan Padilla.

0: साथीले आफ्नो माथि दुर्व्यवहार भएको कुरा सुनायो भने तिमी के गर्छौ भन त पहिला धनुषाको शहीद नगर नगरपालिकाको मेरो एउटा साथीको अनुभव सुनौ ल
1: मेरो साथीसँग परेको गर्छ भने म उसलाई केही पनि परेसन गर्दैन उसलाई विश्वास गर्ने व्यक्तिसँग कुरा गर्न जान्छु समस्याको समाधान गर्ने प्रयास गर्छु।

0: छुटाने को हुन सक्छ। त्यसैले बीचमै रोक्ने, हाँस्ने, डाउट गर्ने वा तिम्रै गल्ती त होइन भन्ने कुरा कहिले नगर।
1: यदि मेरो साथी यस्तो कुरा सुनायो भने म कसैलाई नदेखाउन भन्छु, त्यस्तो साथीहरूबाट टाढा बस्न भन्छु।

0: प्रभाव ले यी मध्ये कुनै पनि कामले उसको पीड़ा का स्थान बढ़ा सकता कि होइन अरु साथीहरुको पनि इस बारे विचार छ
1: आफूले आफ्नो हुँदैन आफूभन्दा ठुलो सङ्गत लिनु पर्छ धेरै प्रश्न पनि गर्दैन अनि उसको कुरा विश्वास गर्छु यस्तो बेलामा साथीले मेरो कुरा अर्को सुनाउने

0: तिमीले अब जस्तो तिम्रो पनि दोस्रो नसक्छ र तिमीले पनि बदमासी गराएछौ भने यस्तो कुराहरू भन्नु हुँदैन। गुरुलाई सान्त्वना दिने संयमित भएर समाधानतिर जाने, खास गरेर सोसल मिडियामा त राख्ने नहुने हो। यो सोसल मिडियामा राख्यो भने झनै तिरको तार भएर आउँछ र यसबाट त्यो हेरासमेन्ट भएको वा दुर्व्यवहार भएको व्यक्तिको झनै समाजमा नकारात्मक र निगेटिभ रूपले देखिन्छ। त्यस कारण यो सम्बन्धित निकायमा मात्रै राख्नुपर्छ वा आमा बुवाले गर्नुपर्छ।
1: त्यसो भए साथीहरू, कसैले आफ्नो कुरा सेयर गरे भने उसको कुरा सुन्न, उसलाई विश्वास गर, दोष नलगाऊ, सुरक्षित सहयोगसँग पुग्न साथ देऊ। कहिले काहीँ हामीसँग सबै एन्सर हुँदैन, तर म तिम्रो साथ नछु भन्ने एउटा लाइन पनि कसैको लागि ठुलो सपोर्ट हुन सक्छ, किनकि

यात्रा वा कामका लागि तपाईँ जाँदै हुनुहुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्नो कागजात सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेका तुरन्त नजिकैको स्वच्छ कर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ कल गर्ने? नेपाल प्रहरी 1000 वा 1100 मानव बेच्ने

सम्झाउँ नभए

0: खबरमा दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भुटेकोटीबाट र सोलानुवाकोट दार्जिलिङका मुख्य सडकमा तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरुद्ध भएको सडक खुलाउन कम्तीमा दुई हप्ता लाग्ने विकास मन्त्रालयद्वारा बाढी प्रभावित एक्काइस दिन भित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
1: सबै पहिचान भएका सबैको डिएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातो पानी पाएको। झाङ्गु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने। र रुसले किएव लगायतका वरपरको क्षेत्रमा

आएको पार्टीले बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि

0: जिल्ला अधिकारी जस्तै पानीले सोटोको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत जिल्ला परिकारले पहिरो खसेको बताउनु भयो। उहाँले अवरुद्ध राजमार्ग नै उच्च प्राथमिकतामा राखेर तत्काल बनाउने गर्ने काम अघि बढेको जानकारी दिनुभयो।
1: सम्पूर्ण समाज साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ।

उद्धार कार्य अघि बढाउने सहमति भएको छ।

कार्य को बताइएको छ। यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्देशित गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 21 पानी पनि भारी वर्षाको सम्भावना रहेको छ।

प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज एक गते सञ्चालन गर्ने

पनि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै एक्काइसजना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको साढे चार वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम माग गर्नु छोडेको छैन। भुटानमा आयोजना हुने कब बीस भलिबल टुर

0: রাম চরিত মহতলে আজ বিদায় গ্রহণ করে আমি তারপর টিম এ মা কমলা কুন্দ কবিরা রানা তথা টিম বি মা পাওনা ডাকি আর সুনিতা রায় রেখা সন এসে পুরস্কার পর টিম এ মা সম্মান সিং দাসি সালাড প্রার্থী তথা টিম বি মা মহেন্দ্র শ্রেষ্ঠ রাজকুমার বিলৌরা রেখা সন
1: दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नु पर्ने अहिलेको लागि चाहिँ हामीले आत्मा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो आत्मा चाहिँ जीवन बसेको छ हामी जो बाँचेका छौँ र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
2: जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाल व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
3: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम कमका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
4: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक, दुःख र पीडा मात्रमाथि उक्तै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्ति मात्रमाथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
1: अहिलेको लागि चाहिँ हामीले

तपाई सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हराएका आफन्तको शव परीक्षणका लागि डीएनए परीक्षण कसरी हुनेछ? जानकारी सँगै बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौका व्यवस्थापन, रोग फैलन नदिने तरिका लगायतका सामग्री

0: परिवार समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किसान किशोरीलाई बाल विभागतर्फ धकेलिरहेको छ। छोराछोरीसँग साथी जस्तै संवाद गरौँ। विनोदी यौनिकता शिक्षा आयोग तथा प्रजनन स्वास्थ्य सम्बन्धी सबै जानकारी उपलब्ध गराउँ र कानुनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। नेपाल प्रहरीले रसुवाको बाढीमा पहिचान नभएका शवहरू डिएनए परीक्षण मार्फत एकिन गर्न प्रक्रियाहरू अगाडि बढाइरहेको छ। हराएका आफन्तको शव पहिचानका लागि डिएनए परीक्षण कसरी गरिन्छ? प्रहरी प्रवक्ता एवं प्रहरी कार्य महानिरीक्षक डिआइजी अभिनारायण काफ्रेलाई एकैछिन सुनाऊ।
3: आंशिक अङ्ग मात्रै फेला परेका यसरी पहिचान नभएका शवहरू छन्। त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो हो। यसको एउटा वैज्ञानिक परीक्षण डिएनए छ, डिएनएबाट अब शव पहिचान गर्नुपर्ने आवश्यकता भयो। यसको लागि अब डिएनए कसरी दिन सकिन्छ? जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डिएनए प्रोफाइलिङ गरेर राखिएको छ। त्यसको गरिएको भनेको घटनास्थल प्रतिमुजुङका लास प्रतिमुजुङका पोस्टमार्टम सबैको फिङ्गर प्रिन्ट अवस्था छ, नसकेको बाहेकको फिङ्गर प्रिन्ट हो। त्यसै गरी डिएनए प्रोफाइलिङको लागि डिएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइरहनुभएका व्यक्तिहरूको सन्दर्भमा यसको आफन्तहरूले हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्त

संक्रामक रोग विशेषज्ञ

那今天我们这次就来，咱们去努力工作，多少人走？今天我们去。

परिस्थिति

0: समयको यहाँको पदार्थको एक पटकको प्रयोगले पनि र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भने खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौ।
2: रेडियो सन्देश
3: कानुनी अपराध हो।

Gracias.

Thank you.

Thank you.

Thank you.

0: मियाँ उत्तर अंग्रेजी तथा गोलगपी कृष्ण करू
1: निवेदन समस्त सरकारी तथा कृषि विभागको प्रमाणपत्रको प्रतिनिधि र समस्त सरकारीको निर्णय प्रतिनिधि
0: नगरपालिका नगर कार्यपालिकाको कार्यालय पास गरी गरिदिया।

Sasu Nirvana Sasu Nirvana

नुवाकोटको भित्र अन्तिममा एउटै घरमा 24 वटा सफ्टवेयर पारिएको प्रहरीले जनाएको छ।

ईश्वर बाही प्रभाव उद्धार राज्य को संपूर्ण सामर्थ्य संचालन गरेको बताएको छ। उत्तर पश्चिमा जिल्ला गुमाएका 1000 भन्दा धेरैको सक्रिय परिपूर्ण 4500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार राज्यमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय

Thank you.

0: पर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तलाब भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउ।
1: रेडियो जनहितमा जारी सन्देश।
2: एकैछिन त हो नि, म कुरा आइहाल्छु नि। बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टुट्न सक्छ। उज्यालो बालेर जुत्ता हो त घर फुट लगाएर हिँड्नु पर्ने, तपाईँको सर्पले टुटिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुक्राइबाट बस्नु त खेतमा झाडीमा गएर सम्पुट लगाउने सुत्नु अल्छु ओछ्यान प्रकृति झुन्डाएर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभयो।
2: अनि सर्पको टुक्राइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाना सिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि गुरुहरू फुट्ने र कार्तो लिएर नमिलाएमा बिस्तारो सर्प हुन सक्ने भएकोले सरकारले पनि भन्नुभएको थियो।
1: समस्या

0: die Zigarre au parfum à la nuit de la
1: Thank you.

Thank you.